सामिन, जब हम सहरा के बारे में सोचते हैं तो हमारे जहन में सबसे पहले खामोशी आती है। वहाँ ना कोई हुजूम है, ना शहरों का शोर व गुल, और ना ही इंसान को ख़ुद को दूसरों के सामने बयां करने की जल्दी। पत्थर, हवा, आसमां और इंसान की अपनी अंदरूनी आवाज़। सदियों पहले कुछ लोगों ने बिल्कुल इसी चीज़ की तलाश की थी, दुनिया से भागने के लिए नहीं, बल्कि इस सादा एहसास को दोबारा पाने के लिए जिसे उन्होंने शोर शराबे में खो दिया था। मसीही खानकाही रिवायत के इब्तदाई और मौसर तरीन मराकज में से एक चौथी सदी में मिस्र के सहराओं में उभरा, लेकिन यह चिंगारी बहुत जल्द यरूशलम और फलस्तीन के जुग्राफिया तक फैल गई। हज़रत ईसा अलैहिस्सलाम के रास्ते पर चलने और उनकी कदम रखी हुई ज़मीनों पर गोशा नशीनी इख्तियार करने के ख्वाहिशमंद इब्तदाई ज़ायरीन जोक तर जोक इन सहराओं में आए। उस दौर में ज़ायर होने का मतलब सिर्फ यरूशलम के बड़े गिरजाघरों में इबादत करना ही नहीं था। सहरा में गोशा नशीं, दुनिया से नाता तोड़ने वाले उन तारकीन दुनिया और राहिबों को ढूंढना, उनकी ज़ियारत करना और उनकी दुआओं और रूहानी रहनुमाई से फ़ायदा उठाना भी इस ज़ियारत के तजुर्बे का एक अहम हिस्सा बन गया। इन्हीं सफ़रों को आज के दौर तक पहुंचाने वाली सबसे सहर अंगेज़ गवाहियों में से एक चौथी सदी में मग़रबी यूरोप से, शायद आज के स्पेन या फ्रांस के इलाकों से रवाना होने वाली एगीरिया नामी एक बहादुर खातून की डायरी है। उस दौर के कठिन हालात में सिर्फ अपने अकीदे के पीछे हज़ारों किलोमीटर का सफ़र तय करने वाली यह शरीफ ज़ाती तारीख की पहली खातून सयाहों और सफ़रनामा निगारों में शुमार की जाती है। एगेरिया यूरोप में अपने हम मज़हबों को खतूत लिखने के अंदाज़ में एक मुखलिसाना ज़बान के साथ सतर ब सतर लिखे गए अपने नोटों में सहरा के रास्तों, इब्तदाई गिरजाघरों की इबादत और पहाड़ों के दरमियान छुपे राहिबों की जाहिदाना ज़िंदगी को तफसील से बयान करती है। उसके मुशाहिदात की बदौलत आज हम मसीही दुनिया में राइज सरकारी इबादत के निज़ाम को जान सकते हैं, यानी कौन सी दुआएं किस तरतीब से पढ़ी जाएंगी, ईस्टर की तकरीबात और सहरा के राहिबों की जानिब से अजनबियों को दिखाई जाने वाली वो मशहूर मेहमान नवाजी चौथी सदी की जड़ों से कैसे जुड़ी है। उसका सफ़रनामा मुकद्दस सरजमीन की जाने वाली पहली ज़ियारतों की एक ज़िंदा और इंतहाई इस्तानी तस्वीर की मानंद है। वक्त के साथ साथ यरूशलम के मशरक से बहिरे मुर्दार तक फैली हुई सहराई वादियाँ, चट्टानों के दरमियान छुपी खानकाहों, खलवतगाहों और तहरीरी वर्कशॉप से भर गईं। यूनेस्को आज बिल्कुल इसी वजह से फ़लस्तीन के सहरा में खानकाहों और एतकाफ़ के इस नेटवर्क को इंसानी तारीख के मुनफरिद तरीन सकाफ़ती और मजहबी वरसों में से एक तस्लीम करता है। तो ये लोग सहरा में क्यों गए, उन्होंने गोशा नशीनी को क्यों चुना? फिलिस्तीन में इब्तदाई खानकाही ज़िंदगी की सबसे कदीम कड़ियों में से एक गज़ा के करीब कायम की गई थी। चौथी सदी में सेंट हिलारियन की कायम करदा और आज तैल उम्म आमिर के नाम से जाने वाली यह खानकाही इमारत उस तब्दीली की सबसे वाज़े मिसाल है। यूनेस्को की आलमी सकाफ़ती वरसे की फहरिस्त में शामिल यह जगह जाहिर करती है कि किस तरह अकेले रहने वाले राहिब वक्त के साथ साथ एक मुश्तरका इज्तिमाई ज़िंदगी की तरफ मुंतकिल हुए। इस जुग्राफिया में लावरा नामी एक बहुत ही ख़ास एतकाफ का निज़ाम लागू किया गया था। राहिब हफ्ते का बेशतर हिस्सा पुरस्पीच चट्टानों में अपनी छोटी गारों और कोठरियों में बिल्कुल अकेले गुजारते थे और सिर्फ हफ्ते और इतवार के दिन मुश्तरका इबादत और खाने के लिए इकट्ठे होते थे। इस सहराई डिसिप्लिन को एक बड़े इदारा जाती निज़ाम में तब्दील करने वाली शख्सियत सेंट साबा थे। बाद यह कैदरॉन की उमूदी चट्टानों पर कायम और आज मारसाबा के नाम से जानी जाने वाली यह बहुत बड़ी खानका सेंट साबा के वज़ा करदा शागिर्दी, एतकाफ और इबादत के कवानीन के साथ फिलिस्तीन के सहरा का सबसे बड़ा रूहानी और इंतज़ामी मरकज़ बन गई। 1500 सालों से जहां ज़िंदगी का तसलसल कभी नहीं टूटा, यह खानका सहरा के बीचों बीच अपने मखसूस कवानीन के साथ गोया एक आज़ाद दुनिया की तरह थी।
صحرائے یروشلم میں وادی قلت کی کھائیوں پر پرندے کے گھونسلے کی طرح لٹکی ہوئی سینٹ جارج خانگاہ، یا اریحا کے قریب وادی اردن کے سینے میں بلند ہونے والی قدیم حجلہ خانگاہ، اس روح کی آج تک پہنچنے والی سب سے زندہ گواہ ہیں۔ خاص طور پر حجلہ خانگاہ صحرا کے بالکل وسط میں نخلستان کی یاد دلانے والے پانی کے ذرائع، کھجور کے درختوں اور زیتون کے باغوں کے ساتھ فطرت اور روحانیت کا راز اپنے اندر سموئے ہوئے ہے۔ صحرا کا بنجرپن اور پانی کی زندگی بخش قوت یہاں شانہ بشانہ کھڑے ہیں۔ راہبوں نے ان بنجر زمینوں میں انجینئرنگ کی طرح کام کرنے والی پانی کی نہریں بنائیں، چھت دار نظارے تیار کیے اور باغ اگائے۔ مار صابہ اور مار جہرس جیسے مراکز میں وقت کے ساتھ ساتھ امیر لائبریریاں قائم ہوئی۔ پپائرس پر لکھے گئے قدیم متن صحرا کی خشک ہوا میں اور محفوظ مٹکوں میں رکھ کر نقل کیے گئے، بڑھائے گئے اور نسل در نسل منتقل کیے گئے۔ صدیوں تک جہاں مشرقی مسیحیت اپنی ہی تال کے ساتھ جاری رہی، اس صحرائی زندگی نے 11ویں صدی کے آخر میں ایک بڑا موڑ دیکھا۔ پاپائے روم اربندوم نے 1095 میں کلرمونٹ کونسل میں ایک تاریخی کال کی اور صلیبی جنگوں کا آغاز کیا۔ پاپائے اربن کے اس بیانیے نے مغربی یورپ سے مشرقی طرف ایک بہت بڑی فوج اور عوامی لہر کو متحرک کر دیا۔ صلیبی بادشاہت کے دور کے ساتھ ہی فلسطین کا آبادیاتی اور تعمیری ڈھانچہ یکسر بدل گیا۔ مغرب سے آنے والے لاطینی مسیحی اور صدیوں سے اس سرزمین پر رہنے والے مشرقی مسیحی آمنے سامنے آ گئے۔ یروشلم اور اس کے گرد و نواح کے ابتدائی دور کے گرجا گھر، خانقاہیں اور مقدس مقامات صلیبی فن تعمیر کے ساتھ دوبارہ تعمیر کیے گئے یا وسیع کیے گئے۔ وہ تارکین دنیا جو کبھی خاموشی سے صحرا کا رخ کرتے تھے، ان کی جگہ فصیلوں سے گھری ہوئی خانقاہوں قلعوں نے لے لی، جبکہ لاطینی اور مشرقی مسیحی روایات اس نئے نظام میں شانہ بشانہ آ گئیں۔ لیکن ان تمام سیاسی ہلچل کے باوجود صحرا کی گہرائیوں میں موجود مشرقی راہب اپنی قدیم روایت کو برقرار رکھنے میں بھی کامیاب رہی۔ سامعین، تاریخ بہتی رہی اور صحرا کی گہرائیوں میں موجود وہ پتھر کی دیواریں ہمیشہ خاموش رہیں۔ انسان جب خاموش ہوتا ہے تو دنیا کو بہتر طور پر کیوں سن پاتا ہے؟ صحرا کے راہبوں کے مطابق جواب سیدھا تھا۔ انسان کے پاس چیزیں جتنی کم ہوتی ہیں، ذہن کو الجھانے والا شور اتنا ہی کم ہو جاتا ہے اور پیچھے صرف حقیقت رہ جاتی ہے۔ آج چٹانوں کے درمیان خاموشی سے کھڑی یہ عمارتیں ہمیں انسان کی اپنی اندرونی دنیا کی طرف کیے جانے والے اس عظیم سفر کی داستان سناتی ہیں۔ صحرا کی خاموشی صرف ایک گونگا پن نہیں تھی، بلکہ سننا سیکھنا تھا۔ لیکن جب آپ اس سرزمین پر اپنا سر آسمان کی طرف اٹھاتے ہیں تو آپ کو اندھیرے میں ایک روشنی نظر آتی ہے، ایک ستارہ۔ وہ ستارہ صرف آسمان پر نہیں چمکا، صدیوں تک ایک عبادت گاہ کی گہرائیوں میں ایک پتھر پر وہ اسی ایک نقطے کی طرف اشارہ کرتا رہا۔ ایک ستارہ 8 صدیوں سے ایک ہی جگہ پر کیوں رکا ہوا ہے؟ اس سوال کا جواب تلاش کرنے کے لیے اگلے باب میں ہم بیت اللحم جا رہے ہیں۔ چرچ آف دی نیوٹیٹی کے نیچے غار میں چھپے 14 کونوں والے اس چاندی کے ستارے اور قرون وسطی سے آج تک پھیلی اس کی کہانی کا پیچھا کریں گے۔ اگلی قسط میں پھر ملاقات ہوگی، تب تک کے لیے اللہ حافظ۔ فلسطین کی تاریخ اور پس پردہ کہانیاں۔